0: مرغدين دي هكذا سالس مينت فانساس فاسي كنتو هنغا فمي دي بفه مميوغت كوريم داني ehun terenge hawo misho shoga baverwa ehun tere message kurani psm und dfm 91 page migeturung loving adwa hala no te durugor faratak message radd kollan love khas kollan benwa nama ekames misho ga e fursat wese boy message kurani psm und dfm 91 page me ha sabon shoga furtama baverwa wahaga dakkalana assalamu alaikum
1: wa alaikum salam
0: rim koba kinen halo
1: halo bina kinen hai
0: فينا سما ورا برابر ونگے ریم کو با کی نے ایے گا میچو دی ائی
1: ہلو سگر
0: کی کے
1: ہلو سگر ہت دی
0: ٹیچر مولوی
1: ا
0: ٹیچر مولوی دو ا نے اوکے دو ٹیچر ونگے انے تو ہو گے مناسب گت کم کھلونی وس تو کی ہا ور کم مولوی ٹیچر
1: نے
0: کی کے
1: दे
0: सिरम दे तिनको
1: आ
0: एहे मदन गो हे नून नन दो एम सेटेद दो
1: आ
0: एम रंगले एकद नु केन बाईये के आदि दो कब की कोलानी में गडीगा
1: ए मित्रा गेनोडे ओळ बिल्ली
0: के के
1: बुलाए सदे मुळे
0: एहंता देखों का मैं उठी मिया तो
1: नहीं मिया तो रखा है
0: रीमा क्या नहीं कमेंडर वाला वह कक्का मी है क्या तो
1: आह इगड़ी हमें लोग
0: बीच होगा की ना वाणी थी कल मूसू
1: वारा
0: हूँ ना अने वैज है ता बीचा
1: नूजे है वारा यार
0: असलो हूँ का दर्द फिर वैज है ना मुझे वारा ही क्या मतो ऐ मैं वाला हूँ वाला ना तो मेरा तो
1: ठीक और ना हूँ ना
0: आ मैं कॉल अवेस अभी अभी दी फोन नहीं अने है बाने बाने अवेस न्यू कॉल ला मैं बनी वारे इकहाल अवेस कमेंट अभी दी
1: फिना साबो फिना
0: आ फिना मेरे तो मेरा ही साबो ही क्या साबो ही क्या
1: ऐ तो लाइक वहाँ रखीं था
0: क्या क्या
1: तक वहाँ रखीं है
0: कौन वहाँ के
1: इस जगह
0: अरे आशी कह रही है तो आशी सलाम बोनी में आशी वस आशी के वस सलाम रीम बुन्ने फिर ना मेरे धान्दा ने तबे बोले रीम रीम ये ते आ मी आते फाशिफा के लवाई करी कुछ कोला फिर तो मस्त हुए जफ़ी कब कंफर्ट है कलवा खास कोला ने
1: मेरे फिर ना आशी जाते फिर ना
0: بارا بڑا شکریہ آئیں گے نیمہ فینا میں گے فرات میں سریم ملوا خاص بارا اوفاوی جائیں گے بدل ویمہ بارا بازور دوہ کہہ دے ریم ما وکی ویلو مفو ریم می ریکویسٹ کوری لوا مستو ویجے فینی فا میتورا ملوا ہے کوری دانا